0: پر درجہ حرارت تقریباً 9 سے 13 ڈگری سیلسیس کے درمیان رہنے کا امکان ہے, جبکہ پہلگام اور چندماری کی جانب درجہ حرارت 18 سے 23 ڈگری سیلسیس تک پہنچ چکا ہے. موسم موسمیات کے مطابق دوپہر کے بعد بادلوں میں اضافہ ہونے کے ساتھ ہلکی بارشوں اور وقت وقتی سے بارشوں کے 35 سے 50 فیصد تک توقع ہے. اس دوران جنوبی مغربی ہوائیں تقریباً 6 میل فی گھنٹے کے حساب سے چل سکتی ہے. رات کے اوقات میں موسم زیادہ تر ابرامود سے صاف ہونے کا امکان ہے, جبکہ درجہ حرارت دوبارہ 8 سے 9 ڈگری سیلسیس تک گر سکتا ہے. ادھر یاترا روٹ کی صورتحال کے حوالے سے مقام کے مطابق شری امرناتھ جی یاترا دونوں پہلگام اور بھاگدر راستوں سے 9 اگست سے عارضی طور پہ معطل ہے. یہ فیصلہ گزشتہ دن بارشوں کے باعث یاترا ٹریک کے پہنچنے والے نقصان, بحالی کے جاری کام اور مسلسل خرابی موسم پیشگوئی کے پیش نظر کیا گیا ہے. فی الحال بدلتے موسمی حالات کے مدنظر یاترا کی گہما گہمی بھاگدر اور پہلگام دونوں مارگوں سے عارضی طور پہ ملتوی ہے. البتہ اس دوران پوتر یاترا سے جڑے ایک اہم دھارمک جو پرمپرا ہے چھڑی مبارک کی تیاری زوروں پر ہے, جس کے گہما گہمی سری نگر سے پہلگام تک جاری ہے. سری نگر شری امرناتھ جی یاترا 2024 کے سلسلے میں چھڑی مبارک کے متعلق اہم دھارمک رسومات اور پروگراموں کا شیڈول پہلے ہی جاری کیا جا چکا ہے. اس پوتر چھڑی کے شو اور شکتی کے پرتیک مانا جاتا ہے, اور اس کے سلسلے میں مختلف مندروں میں وشیش پوجا اور دھارمک انوشٹھان منعقد کیے جا رہے ہیں. آج 15 اگست ملک یوم آزادی کے موقع پر بھی دشنام اکارا سری نگر میں چھڑی استھاپنا کی رسم ادائی کی جائے گی, جبکہ پرسوں 17 اگست کو ناگ پنچمی کے موقع پر چھڑی پوجن ہوگی. تو اس کے بعد آج تبدیل 22 اور 23 اگست کو چھڑی مبارک پہلگام پہنچے گی, جہاں گوری شنکر مندر میں بھومی پوجن کے بعد رات کا پڑاؤ پہلگام میں ہوگا. تو اس کے ساتھ 24 اگست کو چندنواری میں راتری گزاری جائے گی. تو تریاتری جو ہے 25 اگست کو ششناگ, اور جبکہ آخری راتری جو ہوتی ہے 26 اور 27 اگست کو وہ پنچترنی میں وہ رات کا پڑاؤ رکھتے ہیں. یہ جو پڑاؤ ہے, یہ جو چھڑی مبارک کا جو قافلہ ہوتا ہے, یہ جو مہن بتنگا گری کی قیادت میں جاتا ہے, جن کے ہمراہ بہت سارے جو سادھو سنت ہوتے ہیں. تو آخر کار 28 اگست کو وہ صبح پوفٹے کے ہی شراون پورنیما کے دن پوتر چھڑی مبارک مقدس گفا پہنچے گی, جہاں بابا قربانی کے درشن اور وشیش دھارمک رسومات کے ساتھ شری امرناتھ جی یاترا 2024 کا روایتی سماپن ہوگا. بتاؤں میں چھڑی مبارک کی یہ پرمپرا صرف کشمیری پنتو سماج کے لیے ہی نہیں, بلکہ کشمیری کے مقامی مسلم سمدائے کے لیے بھی اپنی ایک خاص سنسکرتی اور تاریخ کی اہمیت رکھتی ہے. مقامی لوگ صدیوں سے چھڑی مبارک کی رخصتی کو سرد موسم کی آمد کی علامت کے طور پہ دیکھتے آئے ہیں, یعنی 13 دن کے بعد موسم بدلتا رہے گا اور سردیوں کی آمد آمد ہوگی. چھڑی مبارک اور شری امرناتھ جی یاترا کا ایک گہرا دھارمک اور تاریخی سمبندھ ہے. یہی وجہ ہے کہ یاترا کے پرمپرا کا آغاز اور سمپان شری مبارک کے ساتھ ہی ہوتا ہے. لال شیوا نے پاروتی کو ابدیت کی رہسیہ بتانے کے لیے پہلگام کے انہیں اونچی پروتوں اور گلیشروں کا انتخاب کیا جہاں پوتر گفا موجود ہے, اور اس کے لیے اس جگہ کے لیے سفر شروع ہوا, اور دوران سفر وہ اپنے پیچھے اپنی ساری چیزیں مختلف مقامات پہ چھوڑتے گئے, جیسے انہوں نے نندنی جسے آج ہم ننون دنوں آزاد شیوا کے نام سے جانتے ہیں, یا اس کو نندنی مر بھی کہتے ہیں, تو اسی نندنی نے اپنا بیل چھوڑ دیا, جو تو آپ جانتے ہیں کہ تصویروں میں وہ ہمیشہ بیل پر ہی سوار دکھائی جاتے ہیں. چندنواری جو دوسرا پڑا ہوتا ہے جہاں سے پیدل یاترا شروع ہوتی ہے, میں شیوا نے اپنے بالوں سے چندرما کو خارج کیا اور آگے بڑھے تو ششناگ میں اپنے ناگ کو چھوڑ دیا, جو تصویروں میں ان کے گلے میں ہمیشہ ویدان دکھائی دیتا ہے. اور پھر پنچتارنی جو تیسرا پڑا چوتھا پڑا ہوتا ہے, میں اپنے زندگی کے وہ 5 قسم چھوڑ دیے جن سے جیون کا استتو ہے, یعنی جسے پانی زمین آگ ہوا اور آسمان, یہاں تک کہ اپنے بیٹے گنیش کو بھی مہاگنا چوٹی جسے مہاگنا ٹاپ ہم کہتے ہیں چوٹی پر چھوڑ کر آئے اور آگے بڑھے. اس تیرتھ استھان کی یاترا ان جگہوں سے ہو کر ہی گفا تک پہنچ جاتی ہے, اور یہ انتم سفر پوتر چھڑی مبارک کے سفر کے ساتھ ہی شروع اور اختتام کو پہنچتا ہے. سفر پر نکلے شیو بھکتوں کی کثیر تعداد نے اپنی آستھا سے درشن پراپت کیا ہے. تو جب درشن کی بات کریں تو مجموعی طور پہ 3 جولائی سے اب تک अभी देहरादून बाकी है यात्रा के 4,80,000 गाइड श्रद्धालु ने श्री अमरनाथ जी के पवित्र गुफा में बाबा बरसानी के दर्शन प्राप्त किए हैं। श्रावण को मैं बता दूं कि हमारी कोशिश रहेगी कि आने वाले दिनों में भी इस विशेष प्रसारण के जरिए हम श्री मुबारक के जुड़े मुख्तलिफ पड़ावों और इसके धार्मिक और तारीखी अहमियत के और भी जहाँ कश्मीर की सदी पुरानी जो संस्कृति है उस पर भी हम आपको रूबरू कराएंगे। फिलहाल इस कामना के साथ कि बाबा बरसानी के सभी श्रद्धालुओं की मनोकामना पूरी हो और इनकी यात्रा सुखद सुरक्षित और मंगलमय रहे। जी
1: जी तारिक साहब, आपसे ये पूछना चाहेंगे कि ये छड़ी मुबारक का जो सफर है, इस सफर के लिए पहलगाम मार्ग को ही क्यों चुना जाता है?
0: क्योंकि मैंने पहले भी कहा है कि जो लाल शिवा है, लाल शिवा ने ये सफर बाजाबता तौर पर पहलगाम से ही शुरू किया है। मैंने तब भी बार आपको बताया, जितने भी इसमें पड़ाव आते हैं, जितने भी इसमें कैंपस आते हैं, ये कैंपस सिर्फ यूपी नहीं आते हैं कि वहाँ टेंट लगाए हुए हैं और वहाँ जितने की जगह है
1: जी,
0: बल्कि ये धार्मिक तौर पर इनके एक खास मुकाम रखते हैं हर जगह। जिस तरीके से मैंने नलवंत की बात की है, जिस तरह से मैंने चंद्रवाली की बात की है, महागुरु स्टाफ की बात की है, शेषनाथ की बात की है, तो ये सारे मुकाम जो है ये तरतीब बार लाल शिवा ने गुजारे हैं। और उसके बाद जो भी उनके शिष्य जो है उनके पाल मानने वाले थे, वो भी उन्हीं रास्तों से हमेशा चलते आए। आज तक हम जब देखते हैं, मेरे बचपन से लेके अब तक जितने भी साधु संत आया करते थे, सबसे ज्यादा वो इसी रास्तों से जाया करते थे ताकि वो मजहबी तौर पर रिवायती रास्ते को ही इंतखाब करे, क्योंकि लाल शिवा इसी रास्ते से बिल्कुल वहां गए जहां उन्होंने ये अपनी बीवी यानी पार्वती को रही जिंदगी की जो रहस्य है उसका राज बताने के लिए वहां भेजा था, ताकि उनको ये यकीन था कि वहां कोई हमारी बात न सुने। ये वो बात थी जो दूसरे के लिए नहीं थी। और इतिहास से जब वो उनको वो जिंदगी का रहस्य बता रहे थे, तो जिस तख्त पे वो बैठे थे उन्होंने उसके इर्द गिर्द आग लगाई थी ताकि जो भी चीजें वहां हो वो भस्म हो और इस राह से कोई वाकिफ ना हो। लेकिन दो अंडे जो तारीखी तौर पे धार्मिक तौर पे हमें जो सबूत मिल रहे हैं या किताबों से मिल रहे हैं, पुष्टों से मिल रहे हैं, तो वहां से यही निकलती दो हंडू ने वहां मौजूद थे, जिन हंडू में दो कबूतर भी निकले थे। और वो कबूतर जो आज तक जो देखने वाले हैं कि आज तक कहते हैं कि हम हमेशा इन दो कबूतरों को देखते हैं जिन्हें शो का वरदान भी कहा जाता है। जी
1: जी तारिक साहब, आपका बहुत बहुत शुक्रिया इस महत्वपूर्ण जानकारी के लिए।
0: बहुत शुक्रिया।
1: ये थे हमारे संवाददाता एस तारिक कुछ महत्वपूर्ण जानकारी के साथ। श्रोताओं, आप बने रहिए श्री अमरनाथ जी यात्रा की इस विशेष प्रसारण में।

0: आदाब, ये आकाशवाणी है खबरों के साथ। मैं हबीब रहमान। मुल्क आज अपना 80वां योम आजादी जोशोखरोश के साथ मना रहा है। वजीर आजम नरेंद्र मोदी ने दिल्ली के लाल किले पर कौमी परचम फहराकर मुल्क की योम आजादी तकरीबात की क्यादत की। वंदे मातरम पहली मरतबा लाल किले में गाया गया। वजीर आजम ने अपने खिताब में ऐलान किया कि गरीब और मुतवस्सित तबके के कुंबों के लिए मुफ्त ऑनलाइन कोचिंग और अगले एक साल में 1 करोड़ नौजवानों को मसनूई ज़हानत AI की तरबियत फराहम की जाएगी। वजीर आजम ने कहा है कि अहम मादनियात के शोबे में भारत एक काबिल एतमाद आलमी शराकत दार के तौर पर उभर रहा है और कई ममालिक के साथ इस सिलसिले में समझौते किए जा रहे हैं। जनाब मोदी ने बाज़ ममालिक की जानिब से अपनी बालादस्ती जाहिर करने के लिए वसाइल को हथियार के तौर पर इस्तेमाल करने की कोशिशों पर तशवीश का इजहार किया। उन्होंने इस चैलेंज का सामना करने के लिए भारत की आत्मनिर्भरता के जज्बे को सराहा। बैरून मुल्क मौजूद भारतीय सिफारती मिशनों ने भी हुब्बुल वतनी के जज्बे के साथ योम आज़ादी मनाया और इंडोनेशिया के मशरकी साहिली इलाके में 7.7 शिद्दत का जलजला आने से कम अज़ कम 20 अफराद हलाक हो गए। अब खबरें तफसील से। मुल्क आज 80वां योम आज़ादी मना रहा है। वज़ीर आज़म नरेंद्र मोदी ने दिल्ली में तारीखी लाल किले से योम आज़ादी की तकरीबात की क़यादत की। वहां पहुंचने पर पहली बार कौमी तराना वंदे मातरम बजाया गया, कौमी परचम लहराया गया, 21 तोपों की सलामी दी गई और फजाइया के MI-17 हेलीकॉप्टरों ने फूलों की पत्तियां बरसाईं। इस साल की तकरीबात में युवा शक्ति की अहमियत को तस्लीम और उजागर किया गया, जो 2047 में विकसित भारत बनाने में एक अहम किरदार अदा करेगी। लाल किले की फसील से खिताब करते हुए वजीर आजम मोदी ने वंदे मातरम गाए जाने को एक तारीखी लम्हा करार दिया। उन्होंने कहा है कि मुल्क नए जोशो खरोश और जज्बे के साथ तरक्की की राह पर गामजन है।
1: आजादी के बाद 15 अगस्त लाल किले पर पहली बार वंदे मातरम गूंज रहा है। आज जब हम देश के लोग वंदे मातरम के 150 वर्ष मना रहे हैं, इससे बड़ा उत्तम अवसर क्या हो सकता है।
0: मजीद तफसील हमारे नामा निगार से।
2: वजीर आजम ने मोदी की आमद के बाद फौज की तीनों शाखों और दिल्ली पुलिस के मुश्तरका गार्ड्स ने उन्हें सलामी दी। कौमी परचम फहराने के बाद भारतीय फजाइया के 2 MI-17 हेलीकॉप्टरों ने तकरीब के मकाम पर फूल बसाए। इनमें से एक हेलीकॉप्टर ने कौमी परचम जबकि दूसरे ने वंदे मातरम की अक्कासी करने वाला परचम उठा रखा था। वजीर आजम की तकरीर के अख्तिताम पर NCC कैडेट्स और माई भारत के रजाकारों ने कौमी गीत वंदे मातरम गाया, जिसके बाद कौमी तराना पेश किया गया। तकरीबात में बर्री फौज, बहरिया और फदाइया के कुल 2,500 लड़के और लड़कियों पर मुश्तमिल कैडेट्स और माई भारत के रजाकारों ने शिरकत की। जिंदगी के मुख्तलिफ शोबों से ताल्लुक रखने वाले तकरीबन 5,000 खसूसी मेहमानों ने योम आज़ादी की तकरीबात का मुशाहदा किया। अनुपम मिश्रा की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं मोहम्मद अम्मार।
0: वज़ीर आज़म नरेंद्र मोदी ने मुख्तलिफ पब्लिक इम्तहानात के लिए मुतवस्सित तबके के कुंबों और गरीब उम्मीदवारों के लिए मुफ्त ऑनलाइन कोचिंग की सहूलत फराहम करने का ऐलान किया। उन्होंने कहा है कि यह काबिल और चोटी के असातिज़ा की रहनुमाई में मियारी तालीम की रसाई के लिए एक इनकलाबी कदम है। उन्होंने कहा है कि इस तरह कोचिंग में खर्च होने वाला मुतवस्सित तबके के कुंबों का करोड़ों रुपया बचेगा।
1: विभिन्न परीक्षाओं की फ्री ऑनलाइन कोचिंग हमने करने का निर्णय किया है। डिजिटल पब्लिक इंफ्रास्ट्रक्चर है, हमारे पास उत्तम टैलेंट है, टीचर्स हैं। उन संसाधनों को जोड़ करके हम देश के नौजवानों को फ्री कोचिंग देने का एक पूरा नेटवर्क हम खड़ा करने वाले हैं।
0: वजीर आजम ने कहा है कि सरकार ने फैसला किया है कि अगले एक साल के दौरान 1 करोड़ नौजवानों को AI हुनरमंदी की तरबियत दी जाएगी। उन्होंने कहा है कि इस तरह ये नौजवान AI के आलमी शोबे में कायदाना किरदार अदा कर सकेंगे। जनाब मोदी ने कहा है कि मुल्क को लागत, मेयार और हुनर पर तवज्जो मरकूज करनी होगी। वजीर आजम ने कहा है कि अहम मैदनियात के शोबे में भारत एक काबिल एतमाद आलमी शराकत दार के तौर पर उभर रहा है और कई ममालिक के साथ इस सिलसिले में समझौते किए जा रहे हैं। جناب مودی نے بعض ممالک کی جانب سے اپنی بالادستی ظاہر کرنے کے لیے وسائل کو ہتھیار کے طور پر استعمال کرنے کی کوششوں پر بھی تشویش کا اظہار کیا۔ انہوں نے اس چیلنج کا سامنا کرنے کے لیے بھارت کی آتم نربھرتا کے جذبے کو سراہا۔ وزیر اعظم مودی نے کہا کہ گزشتہ 12 سال کے دوران ملک کے کروڑوں افراد نے اپنے عزم مصمم اور لگن کے ساتھ ملک کو ترقی کی نئی بلندیوں پر پہنچانے کے لیے ہر ممکن کوشش کی ہے۔ ملک کے مختلف شعبوں میں حاصل کی گئی ترقی کا ذکر کرتے ہوئے وزیر اعظم نے کہا کہ پچھلے 12 سال کے دوران دفاعی پیداوار میں لگ بھگ 4 گنا، کھادی اور گاؤں کی صنعتوں کی پیداوار میں لگ بھگ 5 گنا، بجلی کے ساز و سامان کی تیاری میں تقریباً 7 گنا، ریلوے کے جدید ڈبے بنانے کی تیاری میں 21 گنا اور موبائل فون بنانے میں تقریباً 33 گنا کا اضافہ ہوا۔
1: ہر سال اوسطاً 15 گنا زیادہ تیزی سے ہم نے نل سے جل کنیکشن دیے، ہر سال اوسطاً 6 گنی زیادہ رفتار سے لوگوں کو گیس کنیکشن دیے۔ دیش نے گورننس میں بھی بہت بدلاؤ لایا، ہزاروں کی سنکھیا میں کمپلائنسز ختم کیے، سینکڑوں کی تعداد میں پرانے قانون ختم کیے۔
0: یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ وزیر اعظم مودی نے کہا ہے کہ بھارت نے 2047 تک ترقی یافتہ ملک کا مقصد حاصل کرنے کے لیے پیش قدمی کرتے ہوئے ایسے بہت سے بحرانوں پر کامیابی سے قابو پایا ہے جن کی ماضی میں کوئی نظیر نہیں ملتی۔ انہوں نے اس سلسلے میں COVID-19 کی وبا، یوکرین اور مغربی ایشیا کے تنازع کا ذکر کیا۔ وزیر اعظم نے کہا کہ اس وقت ہر ملک نے اپنے مفادات کی تکمیل اور اس کے تحفظ کے لیے کام کیا، لیکن بدقسمتی سے بحران کی اس گھڑی میں کچھ ملکوں نے پیٹرول، ڈیزل اور کیمیابی کھاد کو ہتھیاروں کے ذریعے کے طور پر استعمال کیا۔
1: دنیا اپنے پاس جو کچھ بھی ہے اس کو ویپنائز کرنے میں لگی ہے، ریسورس کا ویپنائز، پیٹرول، ڈیزل، فرٹیلائزر، دوائیاں، ٹیکنالوجی کی چیپ، اتنا ہی نہیں بھوبھاگ کو بھی ویپنائز کیا جا رہا ہے۔ اور ایسے سمے اگر ہم آتم نربھرتے منتر کو لے کر 10 سال صحیح دشا میں نہ چلے ہوتے تو ہم کل کر سکتے ہیں کہ ایسی چنوتیوں کا مضبوطی سے مقابلہ کیسے کرتے، اور ہماری تیاریاں نرنتر بڑھتی جا رہی ہے۔
0: وزیر اعظم نریندر مودی نے آج صبح راج گھاٹ پر مہاتما گاندھی کو خراج عقیدت پیش کیا۔ ایک سوشل میڈیا پوسٹ شیئر کرتے ہوئے جناب مودی نے کہا کہ حکومت مہاتما گاندھی کے کام اور نظریات سے ہمیشہ تحریک حاصل کرتی رہے گی۔ بیرونی ملکوں میں واقع بھارت کے سفارت خانوں اور قونصل خانوں سے بھی اس موقع پر پرچم لہرانے، ثقافتی پروگراموں اور دوسرے اجتماعی پروگراموں کی خبریں موصول ہو رہی ہیں۔ سنگاپور، چین اور ہانگ کانگ میں ہزاروں بھارتی باشندے اور ان کے ارکان خاندان یوم آزادی کی تقریب میں شامل ہوئے۔ انہوں نے خطے کے عوام کے ساتھ بھارت کے مضبوط تعلقات کی اہمیت کو اجاگر کیا۔ سنگاپور میں بھارت کے ہائی کمشنر شلپا کامبولے نے ترنگا لہرایا۔ اس موقع پر 2500 سے زیادہ افراد موجود تھے۔ اس تقریب کے دوران حب الوطنی کے نغمے، قومی ترانہ اور وندے ماترم پیش کیا گیا۔ انڈونیشیا کے فلوریس علاقے کے قریب آج صبح 7.7 شدت کا زلزلہ آیا جس کے نتیجے میں کم سے کم 20 افراد ہلاک ہو گئے۔ زلزلے کے 22 عمارتیں منہدم ہو گئیں، مٹی کے تودے کھسکنے کے واقعات پیش آئے اور بڑے پیمانے پر خوف و ہراس پھیل گیا۔ 6 افراد کے زخمی ہونے کی بھی اطلاع ہے جبکہ 2 لوگ لاپتہ ہیں۔ زلزلے کے بعد سونامی کی وارننگ جاری کی گئی ہے جسے سطح سمندر میں کوئی خاص تبدیلی نظر نہ آنے کے بعد واپس لے لیا گیا۔ بجلی کی سپلائی متاثر ہونے اور مواصلاتی نظام میں خلل کی وجہ سے بچاؤ اور امدادی کاموں میں دشواری پیش آ رہی ہے۔ آخر میں خاص خبروں کی سرخیاں ایک بار پھر۔ ملک آج اپنا 80واں یوم آزادی جوش و خروش کے ساتھ منا رہا ہے۔ وزیر اعظم نریندر مودی نے دلی کے لال قلعے پر قومی پرچم پھہرا کر ملک کی یوم آزادی تقریبات کی قیادت کی۔ وندے ماترم پہلی مرتبہ لال قلعے میں گایا گیا۔ وزیر اعظم نے اپنے خطاب میں اعلان کیا کہ غریب اور متوسط طبقے کے کنبوں کے لیے آن لائن کوچنگ اور اگلے 1 سال میں 1 کروڑ نوجوانوں کو مصنوعی ذہانت AI کی تربیت فراہم کی جائے گی۔ وزیر اعظم نے کہا ہے کہ اہم میدنیات کے شعبے میں بھارت ایک قابل اعتماد عالمی شراکت دار کے طور پر ابھر رہا ہے اور کئی ممالک اس کے ساتھ اس سلسلے میں سمجھوتے کیے جا رہے ہیں۔ جناب مودی نے بعض ممالک کی جانب سے اپنی بالادستی ظاہر کرنے کے لیے وسائل کو ہتھیار کے طور پر استعمال کرنے کی کوششوں پر تشویش کا اظہار کیا۔ بیرون ملک موجود بھارتی سفارتی مشنوں نے بھی حب الوطنی کے جذبے کے ساتھ یوم آزادی منایا اور انڈونیشیا کے مشرقی ساحلی علاقے میں 7.7 شدت کا زلزلہ آنے سے کم 20 افراد ہلاک ہو گئے۔ اسی کے ساتھ خبروں کا یہ بلٹن ختم ہوا۔
3: Good afternoon. This is Akashvani. I am Anuja Kumar with the Midday News. The headlines. Nation celebrates its 80th Independence Day today with enthusiasm. Prime Minister Narendra Modi leads the nation by hoisting the national flag at Red Fort in Delhi. Vande Mataram rendered for the first time at Red Fort. In his address, Prime Minister announces free online coaching for poor and middle-class families and training in AI skills to 1 crore youth in next 1 year. Prime Minister says India is emerging as a trusted global partner in critical minerals, with agreements being signed with several countries. Mr. Modi expresses dismay over some nations trying to weaponize resources to flaunt their dominance, crediting India's spirit of Atmanirbharta in meeting the challenge. Indian missions abroad celebrate Independence Day with patriotic fervor. At least 20 people killed in Indonesia after a 7.7 magnitude earthquake hits its eastern coast. And in cricket, India were 101 for 1 at lunch against host Sri Lanka in first test of the 2-match series at Goa. And now the news in detail. The nation is celebrating its 80th Independence Day today. Prime Minister Narendra Modi led the Independence Day celebrations from the iconic Red Fort in Delhi. A report.
4: After the arrival of Prime Minister Narendra Modi, a combined inter-services and Delhi Police Guard presented general salute to him. Thereafter, the Prime Minister inspected the Guard of Honour. The hoisting of the national flag was synchronized with the 21-gun salute. For the first time, national song Vande Mataram was rendered during the Independence Day celebrations at the Red Fort. After the flag hoisting, flower petals were showered at the venue by 2 Mi-17 helicopters of the Indian Air Force, cadets of Army, Navy and Air Force, and Mai Bharat volunteers participated in the celebrations. Around 5,000 special guests from different walks of life witnessed the celebrations at Red Fort today. These include artisans under PM Vishwakarma scheme, women entrepreneurs under PM Mudra Yojana, street vendors under PM Swanidhi, taxi drivers of Bharat Taxi, urban sanitation workers under Swachh Bharat Mission, and youth innovators under National Innovation Programs. With Anand and Dipendra, Anupam Mishra, Akashvani News, Delhi.
3: Addressing the nation from the ramparts of the Red Fort, Prime Minister Modi described the chanting of Vande Mataram at the Red Fort as a historic moment. He noted that the nation is moving forward with great zeal and new resolutions.
1: आजादी के बाद 15 अगस्त लाल किले पर पहली बार वंदे मातरम गूंज रहा है। आज जब हम देश के लोग वंदे मातरम के 150 वर्ष मना रहे हैं, तो इससे बड़ा उत्तम अवसर क्या हो सकता है। पिछले दिनों देश के कुछ हिस्सों में बाढ़ का प्रकोप रहा, भूस्खलन का प्रकोप रहा, अनेक परिवार प्रभावित हुए, उनके दुख दर्द को हम भली भांति अनुभव करते हैं। पीड़ित परिवारों को मैं विश्वास दिलाता हूं कि हम और पूरा देश उनके साथ खड़े हैं।
3: Prime Minister Modi said that over the past 12 years, crores of citizens of the country, with their determination and dedication, made every possible effort to take the country to new heights. Highlighting the achievements made in different sectors, the Prime Minister said, over the past 12 years, defence production has increased nearly fourfold, khadi and village industries production grew by nearly fivefold, electronic manufacturing nearly sevenfold, modern railway coach manufacturing 21-fold, and mobile phone manufacturing increased by 33-fold. He said internet users increased by nearly fourfold and digital transactions 100 times.